और जिनको सुप्रसन्न नाम हर हृदय निवासा, जिनको गुरु सुप्रसन्न दूर दूर अंतर नासा, गुर जिनको सुप्रसन्न मान अभिमान निवारा, जिनको गुरु सुप्रसन्न शब्द लग भव जल तारा, परचो प्रमाण गुर पायो तिन सके अथो जन्म जग श्री गुरु।